0: میں اس کے ساتھ ہی آج کا فلم موسیقی کا پروگرام اب ختم ہوتا ہے. یہ آکاشوانی کی اردو سروس ہے. شام کے 4:50 ہوئے ہیں. اب خبریں نشر ہوں گی.
1: یہ آکاشوانی ہے. اب آپ عبد المالک سے خبریں سنیے. صدر جمہوریہ دروپدی مرمو 80ویں یوم آزادی سے قبل آج شام قوم سے خطاب کریں گی. وزیر اعظم نریندر مودی کل دلی میں تاریخی لال قلعے سے یوم آزادی کی تقریبات میں قوم کی قیادت کریں گے. آج ملک کی تقسیم کی ہولناکیوں کی یاد کا دن منایا جا رہا ہے. وزیر اعظم، وزیر داخلہ اور وزیر دفاع نے ان لوگوں کو خراج عقیدت پیش کیا جنہوں نے ملک کی تقسیم کے دوران اپنی جانیں قربان کی تھیں. بھارت نے کولمبیا میں آئے تباہ کن زلزلے کے بعد وہاں جاری بعض آبادکاری کے کاموں میں تعاون کی غرض سے 20 میٹرک ٹن امدادی سامان کی پہلی کھیپ روانہ کی ہے. اور امریکی صدر ڈونلڈ ٹرمپ نے ڈرونز کی درآمدات پر 100% تک کے نئے محصول کا اعلان کیا ہے. اب خبریں تفصیل سے. صدر جمہوریہ دروپدی مرمو 80ویں یوم آزادی سے قبل آج شام قوم سے خطاب کریں گی. صدر جمہوریہ کا یہ خطاب آکاشوانی کے پورے قومی نیٹورک پر شام 7 سے نشر کیا جائے گا. دوردرشن کے سبھی چینلوں پر پہلے یہ خطاب ہندی میں اور اس کے بعد انگریزی میں ٹیلی کاسٹ ہوگا. دوردرشن پر ہندی اور انگریزی میں اس خطاب کے ٹیلی کاسٹ کے بعد دوردرشن کے علاقائی چینلوں پر اسے علاقائی زبانوں میں بھی نشر کیا جائے گا. ادھر آکاشوانی سے بھی صدر جمہوریہ کا یہ خطاب متعلقہ علاقائی نیٹورک پر رات 9:30 علاقائی زبانوں میں نشر کیا جائے گا. کل پورے ملک میں 80ویں یوم آزادی منایا جائے گا. وزیر اعظم نریندر مودی دلی میں تاریخی لال قلعے سے یوم آزادی کی تقریبات کی قیادت کریں گے. قومی پرچم لہرانے کے ساتھ ساتھ 21 توپوں کی سلامی دی جائے گی. اس موقع پر بھارتی فضائیہ کے 2 ہیلی کاپٹر پھولوں کی پتیاں بچائیں گے جس کے بعد وزیر اعظم لال قلعے کی فصیل سے قوم کے خطاب کریں گے. اس عظیم الشان تقریب کے ساتھ ساتھ قومی گیت وندے ماترم کی شاندار وراثت کے 150 سال مکمل ہونے اور 2047 تک وکست بھارت کی سمت بھارت کے سفر کو آگے بڑھانے میں یوا شکتی کی توانائی، امنگوں اور ان کے بلا قدر تعاون کا جشن بھی منایا جائے گا. لال قلعے پر تقریبات کے دوران پہلی مرتبہ وندے ماترم گایا جائے گا. این سی سی کے کیڈٹس اور مائی بھارت کے رضاکار پہلے قومی گیت وندے ماترم اور پھر قومی ترانہ گائیں گے. فوج، بحریہ اور بھارتی فضائیہ کے 2500 لڑکے لڑکیاں اور مائی بھارت کے رضاکار ان تقریبات میں حصہ لیں گے. ان کے علاوہ زندگی کے مختلف شعبوں سے تعلق رکھنے والے تقریباً 5000 خصوصی مہمانوں کو بھی لال قلعہ تقریبات کا مشاہدہ کرنے کی دعوت دی گئی ہے. دلی پولیس نے اس موقع پر قومی راجدھانی میں سیکورٹی کے وسیع انتظامات کیے ہیں. اس کے علاوہ شہریوں میں حب الوطنی کے جذبے کو فروغ دینے اور یوم آزادی کا جشن منانے کی غرض سے ملک بھر میں 343 اہم مقامات پر بہت سے بینڈز اپنے فن کا مظاہرہ کریں گے. ورکرز کے زیر انتظام علاقے جموں کشمیر میں یوم آزادی کی تقریب کے سلسلے میں مناسب تیاریاں مکمل کر لی گئی ہیں تاکہ پرامن اور خوش لوبی سے یوم آزادی کی تقریبات کو یقینی بنایا جا سکے. شہری انتظامیہ کی طرف سے دیگر ضروری تیاریاں اور انتظامات کے ساتھ ساتھ سبھی مقامات پر سیکورٹی کے کثیر سطحی انتظامات کیے گئے ہیں. اس سال یوم آزادی کی تقریبات کے موقع پر پورے کشمیر میں بڑے پیمانے پر ترنگا یاترائیں نکالی جائیں گی اور حب الوطنی سے متعلق سرگرمیاں انجام دی جائیں گی. سری نگر سے ٹیٹوا میں لائن آف کنٹرول تک ترنگا ریلیاں اور حب الوطنی کے نغمے ان تقریبات کا خاص حصہ ہوں گے. اس دوران مرکز کے زیر انتظام اس پورے علاقے میں کثیر سطحی سیکورٹی انتظامات کیے گئے ہیں. خاص تقریب سری نگر کے بخشی اسٹیڈیم میں منعقد ہوگی جہاں وزیر اعلی عمر عبداللہ مہمان خصوصی کی حیثیت سے تقریب میں شرکت کریں گے. جموں کشمیر میں حکومت نے 18 کروڑ 60 لاکھ روپے مالیت کے وراثت کے تحفظ کے 3 بڑے پروجیکٹوں کو منظوری دے دی ہے. ان کا مقصد تاریخی اور ثقافتی لحاظ سے اہمیت کے حامل مقامات کی عظمت کو بحال کرنا اور خطے کے وراثتی سیاحتی مقامات کو مستحکم بنانا ہے. منظور کیے گئے پروجیکٹوں میں 6 کروڑ 86 لاکھ روپے کی لاگت سے سامبر ضلع میں ہیریٹیج اتر بہینی کے مقام پر قدیم وراثتی ڈھانچے کا احیاء اور اس کی بحالی شامل ہے. اس کے علاوہ 6 کروڑ 50 لاکھ روپے کی لاگت سے کٹھوا ضلع میں تاریخی बसोली किले की मरम्मत, तजदीद कारी और उसे खूबसूरत बनाना शामिल है, जबकि 5,24,00,000 रुपए की लागत से अनंतनाग में तारीखी नाला सुंदरबारी स्प्रिंग को खूबसूरत बनाने के अलावा यात्री निवास का हिया और बहाली के काम शामिल है। ये इकदाम रियासती सरकार की वसीतर कोशिशों का हिस्सा है ताकि जम्मू कश्मीर की तारीखी और सकाफती अहमियत के हामिल मकाम का तहफ़ किया जा सके और उन्हें मजबूत बनाया जा सके। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। मरकजी वजीर दाखिला अमित शाह ने कहा है कि मुनशियात की रोकथाम के ब्यूरो एनसीबी ने मुत्तहिदा अरब अमारात से मुनशियात के मफरूर सरगना वीरेंद्र सिंह बसोया की मुल्क वापसी और हवालगी को यकीनी बना लिया है। उन्होंने कहा कि ये मुनशियात के खिलाफ कतई बर्दाश्त न करने की हुकूमत की पॉलिसी में एक नए संगे मील की हैसियत रखता है। एक सोशल मीडिया पोस्ट पर जनाब शाह ने कहा कि नरेंद्र मोदी हुकूमत सख्त तरीकाकार इख्तियार करते हुए बैरून मुल्क छुपे हुए मुनशियात का कारोबार करने वाले लोगों को गिरफ्तार करने के लिए अंततः कोशिशें कर रही है और उनके पूरे इको निजाम को तबाह कर रही है। आज मुल्क की तकसीम की हौलनाकियों की याद का दिन है। आज उन सभी लोगों को खराज अकीदत पेश किया जा रहा है जिन्होंने 1947 में मुल्क की तकसीम के दौरान नाकाबिले तसव्वुर दुख और तकालीफ का सामना किया और अपनी जानें कुर्बान कर दी। वजीर अजम नरेंद्र मोदी, वजीर दाखिला अमित शाह और वजीर दिफा राजनाथ सिंह ने उन सभी लोगों को खराज अकीदत पेश किया जिन्होंने मुल्क की तकसीम के दौरान अपनी जानें कुर्बान की थीं और जिन्होंने मुल्क की तकसीम की होलनाकियों की याद के दिन के मौके पर जुल्म और सितम के खिलाफ जद्दोजहद की थी। एक सोशल मीडिया पोस्ट पर जनाब मोदी ने मुल्क की तकसीम को तारीख में एक ऐसा लम्हा करार दिया जिसमें बहुत सी जानें कुर्बान हुई, जहां बहुत से कुनबे उजड़ गए, लोगों के अजीज और अकारीब की जानें गईं और जबरदस्त तकालीफ और मुसीबत का सामना किया। उन्होंने इस ख्वाहिश का इजहार किया कि यह दिन मुल्क में हम आहंगी और भाईचारगी के तहफ़ के लिए हरेक के आजम को मजीद गहरा करता है और विकसित भारत की तामीर के लिए इज्तमाही जद्दोजहद की तहरीक देता है। भारत ने कोलंबिया में आए तबाहकुन जलजले के बाद वहां जारी बाज आबादकारी के कामों में ताउन की गरज से 20 मैट्रिक टन इमदादी सामान की पहली खेप रवाना की है। एक सोशल मीडिया पोस्ट पर वजीर खारजा डॉ एस जयशंकर ने कहा कि इस इमदादी सामान में दवाएं, निजी तिब्बी आलात, आरजी शेल्टर्स और हिफाजत सेहत से मुतालिक साजो सामान और इस तबाही के बाद जरूरत की दीगर लाजिमी अशिया वगैरह शामिल हैं। उन्होंने इस बात को उजागर किया कि भारत दुख की इस घड़ी में कोलंबिया के आवाम के साथ खड़ा है। अमरीकी सदर डोनाल्ड ट्रंप ने ड्रोन्स और उनके कलपुर्जों की दरामदात पर 100% तक के नए महसूल का ऐलान किया है और कहा है कि इस कदम का मकसद मस्कूरा सनत में गैर मुल्की सप्लायर्स पर अमरीका के इनसार को कम करना है, जबकि बड़ी हद तक इस सनत में चीन का गलबा है। व्हाइट हाउस के एक बयान के मुताबिक कौमी सलामती वजूहात से यह फैसला किया गया है। व्हाइट हाउस के एक बयान के मुताबिक यह फैसला कौमी सलामती की बुनियादों पर किया गया है। नए इकदाम में बगैर इंसान वाले कुछ तैयारों के निजाम पर खासतौर पर 25 किलोग्राम से ज्यादा वजन वाले बड़े ड्रोन्स और कौमी सलामती के लिए असास समझे जाने वाले सलाहियत से लैस ड्रोन्स पर 100% महसूल शामिल है। छोटे ड्रोन्स को नई पॉलिसी के तहत 25% की कम टैरिफ शरह का सामना है। भारत के महकमा मौसमियात आईएमडी ने आज छत्तीसगढ़ में बहुत शदीद से इंतहाई शदीद बारिश के लिए अलर्ट जारी किया है। महकमा मौसमियात ने गंगोत्री, मगरबी बंगाल, हिमाचल प्रदेश, झारखंड, ओडिशा और उत्तराखंड के लिए भी आज शदीद से बहुत शदीद बारिश के लिए ऑरेंज अलर्ट जारी किया है। और आखिर में खास खबरों की सुर्खियां एक बार फिर। सदर जमहूरिया द्रौपदी मुर्मू 80वें यौम आजादी से कबल आज शाम कौम से खिताब करेंगी। वजीर अजम नरेंद्र मोदी कल दिल्ली में तारीखी लाल किले से यौम आजादी की तकरीबात में कौम की क़यादत करेंगे। आज मुल्क की तकसीम की होलनाकियों की याद का दिन मनाया जा रहा है। वजीर अजम, वजीर दाखिला और वजीर दिफा ने उन लोगों को खिराज अकीदत पेश किया जिन्होंने मुल्क की तकसीम के दौरान अपनी जानें कुर्बान की थीं। इसके साथ ही खबरों का यह बुलेटिन खत्म हुआ।
0: इकहत्तर किलो हर्ट्स मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर यह आकाशवाणी की उर्दू सर्विस है। शाम के 5 बजे चाहते हैं यहां हमारी आज की दूसरी मजलिस की नशरियात भी इख्तिताम पजीर होती हैं। شب میں 9:15 پر اپنی تیسری مجلس کی نشریات کے ساتھ ہم بجاد خدمت ہوں گے. تب تک کے لیے ہمیں اجازت دیجیے. تب تک کے لیے ہمیں اجازت دیجیے. تب تک کے لیے ہمیں اجازت دیجیے. تب تک کے لیے ہمیں اجازت دیجیے.
2: نمسکار. آکاشوانی ورلڈ سروس دن دی اے پنجابی سیوا ہے. شام دے 5 بجے نے ہن ساڈی دوجی سبھا شروع ہوندی ہے. سبھا دی شروعات سب تو پہلا سماعت فرماؤ سرائی کی پروگرام جھوک ماہی دی.

Geldim ama ateşte ayran parmağını ateş oturmama daha sonra fırlayacağım. Radio Estes kadar bir şey bu girdi. Jharkhand se ye farmaish hame mausul hui hai. Pata Radio Estes Club New Market Patna Bihar se Wasim Akram Saliha Khatun aur Guriya Khatun. Gail Road Jalandhar se Roshan Jahan Singh Jahan aur Mannat Jahan tam samiya mein sirf Firdaus Jumanagar Khandwa ke bacche shamil hue hain. فرخوان محلہ صاحب گنج چوراہا اتر پردیس سورج چورسیا سرو چورسیا اور شیو چورسیا نیرو میگ وندنا کمار بٹو کمار راجدھانی رائے پور سے कुशीरू प्रसाद गुप्ता दादा ठाकुर और रुद्र प्रताप गुप्ता और लिसनर्स राजनगर कुछ से फरमाइश इन्होंने साल की है. हुसैन अजीब खान जब्बार मोहम्मद और अशरफ खान सुशांत प्रियाजा मास्टर निवेश कुमार डुमा टुमा मार्केट कीर्ति नगर नई दिल्ली से फरमाइश लेकर आए हैं. नरोली पाठक भिलाड़ वापी गुजरात से कल्पना मदन झा मानव मयंक